0: तैयार, बिल्कुल पकी पकाई खाने के आदि हो चुके हैं। मेरा एक दोस्त गया अभी चाइना, वहां पे वो स्कॉलरशिप के तहत गया है और वहां पे LLM कर रहा है, यानी लॉ के बाद मास्टर्स की डिग्री होती है, वो वहां पे वो करने गया हुआ है। तो मैंने उससे पूछा, रब्ता मेरा होता है उसके साथ, कि मेरे भाई वहां पे आपने क्या चीज ऑब्जर्व की, यानी चाइनीज कौम इतनी तरक्की कर गई है, किस क्या आपको क्या लगा कि कौन सी ऐसी अहम कोई एक बात मुझे बताएं कि जो उनमें पाई गई और आपको अपनी कौम में नजर नहीं आई। उसने कहा, खुबाब साहब, चाइना में मुझे सिर्फ एक महीना हुआ है और एक महीने में जो सबसे प्रोमिनेंट बात है, यानी ऐसी बात जो मुझे वाज़े नजर आई है, मुझे बिल्कुल पहले ही दिनों में समझ आ गई थी, और वो ये है कि यहां पे हर एक बंदा काम करता है और हर वक्त काम कर रहा होता है। यानी उसने मुझे कहा, बताया कि आप चाइना में जब निकलते हैं सुबह 5-6 बजे रोड्स खुल जाते हैं, दुकानें खुल जाती हैं, लोग घरों से बाहर होते हैं और बिल्कुल तैयार होकर अपने काम के लिए घर से बाहर निकल आते हैं। और ये उसने बात बताई मुझे बड़े शहर की, यानी जिस तरह इस्लामाबाद है, लाहौर है, पाकिस्तान में कराची है, पेशावर है, बड़े शहरों की बात कर रहा हूं। उसने कहा, यहां पे सुबह सवेरे लोग तैयार होकर निकले होते हैं। दूसरी बात यह है कि उसने कहा, यहां पे 1 करोड़पति शख्स का बेटा होगा और सेकेंड टाइम वो जॉब कर रहा होगा, फर्स्ट टाइम यूनिवर्सिटी पढ़ रहा होगा, सेकेंड टाइम आप उसको देखेंगे, कहते वो जॉब कर रहा होगा। कहते बहुत अमीर अमीर लोग जिनके बच्चे खुद अर्न करने की तरफ लगे हुए हैं, और जॉब ऐसी जॉब नहीं कि कोई अच्छी जॉब, कहते अमीर अमीर बाप का बेटा, करोड़पति बाप का बेटा, कहते आप सेकेंड टाइम उसको देखेंगे तो वो किसी KFC में, मैकडोनल्ड्स में, किसी रेस्टोरेंट में डिलीवरी बॉय का काम कर रहा होगा, या सर्विंग का काम कर रहा होगा, या किसी दुकान पे ठहर के वो चीज फरोख्त कर रहा होगा, उसने एक छोटी सी शॉप खोली हुई होगी अपनी और अपना बिजनेस रन कर रहा होगा। ये नहीं, मुझे बताया उसने कहा, यार चाइना में लोग वक्त को एक सेकंड को भी जाया नहीं करते, कहते हर वक्त वो अपनी जिंदगी को बेहतर बनाने में लगे हुए होते हैं। ये सबसे अहम बात उसने बताई मुझे कि मैंने चाइना के लोगों में देखी और मुझे नजर आई, कि हर शख्स मेहनत कर रहा है, हर शख्स ने अपने आप को कमाने के लिए मशगूल रखा हुआ है, हर शख्स कहीं ना कहीं किसी न किसी तरह से पैसे कमा रहा है। कहते जब पूरी कौम, आप सोचें कि वो 150 करोड़ आबादी का मुल्क है, कहते जब पूरी कौम के मेजॉरिटी लोग काम करने में लगे हुए होंगे, कमाने में लगे हुए होंगे, कुछ ना कुछ कमा रहे होंगे, तो वो कौम तरक्की कैसे नहीं करेगी, वो कौम कैसे नहीं बढ़ेगी। अभी रिसेंटली आईफोन 18 प्रो मैक्स आया, कहते हुबाब हर दूसरे बंदे के हाथ में तुम्हें आईफोन नजर आएगा, हर दूसरे बंदे के हाथ में, और इसकी खालिसतन वजह यह है कि हर बंदा कमा रहा है, हर बंदे के पास इतने पैसे मौजूद हैं कि वो फिल फोर अपनी मोबाइल फोन को अपग्रेड करे। तो ये सारे मामलात, ये सारी बातें, ये सारी चीजें हमें देखने और समझने की जरूरत है। हम इन चीजों को कैसे समझेंगे, हम इन चीजों को कैसे देखेंगे, इन मामलात को कैसे दुरुस्त करने की कोशिश करेंगे, इनके बारे में सोचने की जरूरत है। हमारे साथ एक कॉलर है, ले लेते हैं। अस्सलाम वालेकुम। हेलो, अस्सलाम वालेकुम।
1: वालेकुम सलाम
0: जी, चो खबर है को? अच्छा, तो मैं आपसे सबसे, हेलो अस्सलाम वालेकुम।
1: वालेकुम सलाम
0: जी, चो खबर है को? कम जी ना
1: वकील साहब, चाल दसो बेटा,
2: خبرتون؟
0: جی جی چرنګ ای سب شی خیر ده
2: خیر خیر یا سما له یو پښتنه ده کنه کوله ده فرض کوا یو سی سری ضمانت وتی
0: جی جی
2: هلو
0: جی جی جی جی
2: ما ولا مختلف کې څنګه وی کنه یو کیس اج شخص کې استیا ده ولا کې استیا بل کې استیا یو سری ضمانت وتی ضمانت څه مقصد ده دا سره آزاد کی کنا دا بیا هیرنګ کیږي او دا چې بیا مخکې بچولای ما ولي
0: جی جی زه زه جواب درکوم تاسو پروگرام مرو جی ہمارے ساتھ جو کالر تھے ان کا سوال یہ تھا کہ اگر کسی شخص کی ضمانت ہو جائے کسی کیس میں تو وہ بندہ رہا ہو گیا ہے بری ہو گیا ہے کیس واپس نکلے گا نہیں نکلے گا اس کے بارے میں بتاتے دیکھیں اگر کوئی شخص کسی ایف آئی آر میں نامزد ہوتا ہے اور اس کو پولیس گرفتار کر لیتی اب گرفتاری کے بعد اگر عدالت اس کو ضمانت پہ رہا کر دیتی ہے تو ضمانت پر رہا ہونے کا مطلب یہ نہیں ہوتا کہ وہ شخص بری ہو گیا ہے اس کا کیس ختم نہیں ہوا عدالت نے صرف اس کو جیل سے رہا کیا اس کی عوض اس سے ضمانتیں یعنی مچلکے رکھے ضمانتی اس کو کہا پیش کرو کہ تم ہر پیشی پر عدالت میں پیش ہوگے تو کسی شخص کو ضمانت پہ رہا کر دینے کا مطلب اس کیس کا ختم ہونا نہیں ہے کیس پھر نکل آتا ہے دو تین مہینوں بعد اور اس میں پھر پیشیاں ہوتی ہیں ڈیڑھ سال دو سال ہو سکتا ہے شخص ضمانت پہ ہو اور دو ڈیڑھ دو سال بعد اگر کیس اس کے خلاف ثابت ہو جائے تو اس کو سزا مل جائے یا جی اس کا کیس جو ہے وہ اس میں وہ ثابت نہ ہو پائے تو وہ بری ہو جائے گا لیکن ضمانت پہ رہا ہونے کا مطلب بری ہونا نہیں ہے بری آپ صرف تب ہوتے ہیں جب آپ کا ڈیڑھ دو سال کا ٹرائل چلتا ہے اور اس میں عدالت آپ کو شک کی بنیاد پر یا کیس ثابت نہ ہونے کی بنیاد پہ بری کر دیتی ہے تو امید ہے کہ آپ کو میری بات سمجھ آ گئی ہوگی اگر آپ کا کوئی مخالف ہے یا آپ کا کوئی اپنا ہے جو ضمانت پر رہا ہو چکا ہے تو ضمانت پر رہا ہونے کا مطلب کیس کا ختم ہونا نہیں ہے کیس اپنی جگہ ویسے موجود رہتا ہے پھر کچھ ٹائم بعد یہ کیس نکل آئے گا جو شخص ضمانت پہ ہے اس کو نوٹس مل جائے گا عدالت کی طرف سے سمن آ جائے گا اس کے پیچھے کہ فلاں تاریخ کو آپ کی پیشی ہے آپ عدالت میں حاضر ہوں جس نے ایف آئی آر کروائی ہوگی اس کو بھی اطلاع ہوگی عدالت کی طرف سے کہ فلاں تاریخ کو آپ کے کیس میں پیشی ہے آپ حاضر ہوں پھر دونوں فریقین اپنے لیے وکیل رکھیں گے اور پھر وہ کیس چلے گا ٹھیک ہے ضمانت صرف اس حد تک ہوتی ہے کہ آپ جیل میں نہیں رہیں گے آپ گھر میں رہیں گے اور گھر سے اپنے مقدمے کی پیروی کریں گے ٹھیک ہو گیا تو ضمانت کبھی بھی کسی صورت کیس کی بری ہونے کو نہیں کہتے اس کے ساتھ ایک اور بہت اہم بات ہے وہ یہ ہے کہ اگر کسی شخص کو ضمانت مل گئی اور وہ اس ضمانت حاصل کرنے کے بعد بھاگ گیا عدالت نے پیشیوں پہ بلایا اور وہ نہیں آیا تو عدالت کیا کرتی ہے اس کو مفرور قرار دے کے اس کی ضمانت کو خارج کر دیتی ہے یعنی ضمانت مل گئی عدالت نے پیشی پہ اس کو بلایا کہ آپ آئیں وہ ایک پیشی پہ نہیں آیا دو پہ نہیں آیا تین پہ نہیں آیا تو اس کے خلاف 512 کی کاروائی شروع ہو جاتی ہے 512 کی کاروائی کا مطلب ہے اس کی ضمانت ضبط ہو گئی اب وہ دوبارہ سے ضمانت کروائے گا اگر دوبارہ سے ضمانت نہیں کروائے گا تو گرفتار ہو جائے گا اور جن لوگوں نے اس کی ضمانت دی ہوتی ہے یعنی جب عدالت نے اس کو ضمانت پہ رہا کیا تھا اور جن لوگوں نے اس کی ضمانت دی تھی جنہوں نے مچل کے جمع کروائے تھے ضمانت کے تو ان کے خلاف عدالت 514 کی کروائی شروع کر دیتی ہے 514 کی کروائی کا مطلب یعنی ان ضمانتیوں کو بلائے گی کہ آپ نے ضمانت لی تھی کہ جی یہ شخص عدالت کے روبرو ہر پیشی پہ پیش ہوگا لیکن جب عدالت کو یہ شخص مطلوب ہوا عدالت نے اس کو بلایا تو یہ نہیں آیا لہٰذا آپ نے 1,00,000 روپے کی ضمانت کی تھی 2,00,000 کی تھی 3,00,000 کی جتنے کی بھی ضمانت کی تھی تو ان لوگوں کے خلاف عدالت وارنٹ ایشو کرتی ہے اور ان کو کہتی ہے کہ اب آپ ضمانت کے پیسے جمع کروائیں ٹھیک ہے تو اس لیے جب کسی کی ضمانت کرنی ہو تو سوچ سمجھ کے کیا کریں کہ اگر وہ شخص مفرور ہو گیا تو آپ کو ضمانت کے پیسے خود ادا کرنے پڑ سکتے ہیں

0: अच्छा,
1: तो मैं अपने टॉपिक की तरफ आता हूँ, जो हमारा असल टॉपिक था जिस पे हम बात कर रहे थे, और वो ये कि कैसे मामलात जिंदगी को बेहतर बनाएंगे, कैसे हालात और वाकयात का मुकाबला करेंगे। तो हर एक शख्स को अपने हिस्से की मेहनत, अपने हिस्से की कोशिश करनी पड़ेगी। हर शख्स खुद को मसरूफ रखेगा मामलात में, कमाने में, अपनी जिंदगी को बेहतर बनाने में, तो ये मामलात खुद ब खुद हल हो जाएंगे। अस्सलाम वालेकुम। हेलो।
2: अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम। खैरियत है भिरा? कौन गाल करें दे पेवे, कितु कोल गाल करें दे पेवे? कितु कोल? अच्छा अच्छा जी, क्या हाल है जी? सारा प्रोग्राम सुन दे पेवे तुसा? केवे सारा प्रोग्राम चंगा लगदा पिया सको? कोई तो सारी कोई सवाल होवे, कोई कानूनी मसला तो उधर पेश होवे ता सर सा सकदे वे? कोई कानूनी मसला, कोई कानूनी पेचीदगी तो पेश होवे ता दसा सकदे वे सको हल दसूंदा? चलो शुक्र है, अगर खुदा ना खास्ता कदा कोई कानूनी पेचीदगी होवे सको। वालेकुम सलाम जी, बड़ी मेहरबानी, शुक्रिया। अच्छा, तो मसला अब हम में ये पैदा हो गया है कि हम जो है वो हर एक चीज से खुद को बरी और जिम्मा करके बैठे हुए हैं, आजाद करके बैठे हुए हैं, और किसी सूरत हमने मामलात को बेहतर बनाने की तरफ ना सोचा है ना हम सोच रहे हैं, जिससे हालात मजीद संगीन नौयत के होते चले जा रहे हैं। खाने वाले एक घर में ज्यादा और कमाने वाले कम। जब घर का हर फर्द खाने में मसरूफ होगा और कमाने से जान को छुड़वाएगा, पीछे हटेगा, स्किल्स नहीं हासिल करेगा, तो मामलात बहुत गंभीर सूरत इख्तियार कर लेंगे, हालात मुश्किल की तरफ चले जाएंगे और हम नीचे से नीचे तर होते चले जाएंगे। हमारे पाकिस्तान में माशाल्लाह से 50% से ज्यादा आबादी जवानों की है, यानी एक बहुत बड़ी मिकदार हमारे मुल्क में जवान तबके की मौजूद है, और जवान किसी भी मुल्क को चलाने में एक अहम किरदार अदा करते हैं। लेकिन अगर वही जवान टिकटॉक, फेसबुक, इसके अलावा स्ट्रिंग बोतल, अयाशियां, घूमना फिरना और गैर इखलाकी बच्चा बाजी जैसी हरकतें, ये तमाम बातें हमारे जवानों में धस गई हैं। नशा करना, अयाशी करना, घूमना फिरना, मेरे एक कजन हैं, वो अक्सर कहा करते हैं कि मैं हैरान होता हूँ लोगों को देखते हुए कि वो जी गर्मियों की छुट्टियों में जवान लड़के जो बेरोजगार हैं, कमाते नहीं हैं, वो भाग जाते हैं जी सवात का टूर है और जो है ना नारायण का खान का टूर है। और ठीक है, आउटिंग तफरी अपनी जगह बिल्कुल दुरुस्त है, लेकिन वो आउटिंग तफरी होनी चाहिए अपनी मेहनत के पैसों से। वो उन दिनों में होनी चाहिए जब आप बिल्कुल फ्री हैं, जब आपने इतना पैसा कमाया हुआ है कि अब आप खुद को थोड़ा रिलैक्स करना चाहते हैं, फिर तो दुरुस्त है। लेकिन अगर किसी, क्योंकि बहुत से जवान हम देखते हैं कि वो फिर देखा देखी के आलम में बाप वहां पे जो है मुश्किल से कमा रहा है, जरूरियात पूरी कर रहा है, और बेटा जो है वो अयाशी करने गया हुआ है। तो हमारे जवानों का अलमिया ये है कि उन्होंने वो सोशल मीडिया से इतने इन्फ्लुएंस्ड हो चुके हैं, वो सोशल मीडिया उन पे दिमागों पे इतना हावी हो चुका है कि वो सिर्फ उसको एंटरटेनमेंट के लिए इस्तेमाल करते हैं, और उस एंटरटेनमेंट को हासिल करने के लिए वो हर एक नहज तक चले जाते हैं। उस एंटरटेनमेंट को हासिल करने के लिए वो मामलात को इंतहाई खराबी की तरफ लेके चले जाते हैं। اس انٹرٹینمنٹ میں وہ خود کو برباد کر دیتے ہیں اور یہ بربادی ان کے لیے تکالیف کا سبب بنتی ہے. پھر ان کا فیوچر جو ہے وہ, کیونکہ ایک وقت ایسا آتا ہے کہ اس وقت پھر یہ جو معاملات ہیں وہ آپ کے ہاتھ سے نکل چلے جاتے ہیں, اور جب یہ معاملات آپ کے ہاتھ سے نکل جاتے ہیں تو پھر اس کے بعد آپ کے پاس پچھتاوے کے علاوہ اور ہاتھوں کو ملنے کے علاوہ کچھ رہ نہیں جاتا. آپ پھر کچھ نہیں کر پاتے, آپ پھر چاہ کے بھی اپنی زندگی نہیں بدل پاتے. السلام علیکم جی. ہیلو جی, ہیلو, آواز آتی پی جی؟ چلیں گے خیر دا چوک خبر ہے کم جی نا. ہلو اچھا, جو بھائی کال کرتے ہیں تو مہربانی کر کے ایک تو آواز کو اونچا رکھا کریں, ریڈیو میں جو بولا جا رہا ہے اس کو پھر کم کر کے اپنے موبائل فون کی طرف توجہ دیا کریں تاکہ آپ کی آواز ہم تک کلیئر آئے اور ہم آپ کا سوال سمجھ سکیں, سن سکیں اور پھر آپ کو اس کا جواب دے سکیں. اس کے علاوہ ایک اور سوال پوچھا گیا ہے بھائی کی طرف سے, اور یہ ہے کہ حالات, واقعات اور معاملات یہ تو ایک طرح کے نہیں ہیں, تو ہماری جو ہے وہ ایک بہن ہے اور اس کو ہم نے جہیز میں تمام تر چیزیں میرے والد صاحب نے دی تھیں. یعنی بندے کا سوال یہ ہے کہ جی ہماری بہن کو ہمارے والد صاحب نے شادی کے وقت 15 تولے سونا دیا تھا اور اس کی شادی پہ پیسے اس کو لگائے تھے اور بہت ساری چیزیں اس کو خرید کے دی تھیں, اور ہمیں والد نے کہا تھا کہ میں نے بس یہ جداد کا جو حصہ تھا وہ 15 تولے سونے کی صورت بہن کو دے دیا ہے, لہٰذا اب اس کا جداد میں باقی کوئی حصہ باقی نہیں. تو جب ہمارے والد صاحب کی فوتگی ہوئی, وہ اس دنیا سے چلے گئے, تو اب بہن کھڑی ہو گئی ہے اور وہ باقی جائیداد میں حصہ طلب کر رہی ہے, باقی جائیداد میں حصہ مانگ رہی ہے. وہ چاہ رہی ہے کہ جی میرا بھی حصہ کیا جائے, میری جو چیزیں ہیں وہ مجھے دی جائیں. تو اب اس صورت میں میں کیا کروں؟ دیکھیں بات تو یہ ہے کہ شادی تو آپ کی بھی والد نے کی ہوگی, ٹھیک ہے, بھائیوں کی بیٹوں کی شادی بھی تو باپ کرتا ہے اگر زندہ ہوتا ہے تو, ان کی بیویوں کو سونا بھی پہناتا ہے, ولیمہ بھی کھلاتا ہے, کپڑے, کمرہ, سب کچھ باپ بنا کے دیتا ہے. تو آپ یہ کیوں نہیں سوچتے کہ جب آپ کی شادی باپ نے کی ہے تو شادی میں آپ کو آپ کا حصہ دے دیا ہے, پھر تو آپ کا حصہ بھی ختم ہو گیا ہے. تو یہ بہت بھدا اور فضول قسم کا لاجک ہے جو لوگ پیش کرتے ہیں کہ جی بہن کی شادی میں باپ نے سارا خرچ کر دیا تھا اور بہن کو باپ کی جداد میں حصہ دے دیا تھا. ساری زندگی آپ کو باپ نے موٹر سائیکل خرید کے دیا, گاڑی خرید کے دی, باپ نے آپ کو اچھا موبائل فون خرید کے دیا, باپ نے آپ کو جو ہے نا تمام تر سہولتیں فراہم کی, تو وہ پھر باپ کی جداد میں حصہ آپ وصول کر چکے ہیں. آپ بیٹے تھے, آپ کو اچھی یونیورسٹی میں پڑھایا,

So, बिल्कुल जनाब स्पेशल डेडिकेट टू ऑल ऑफ यू टू द पारम स्पेशल डेडिकेट सो बिल्कुल जनाब टू नु मिनवाल थुए मा ची द हर चा दार मान दे ची जख कुलिशम ज खैस्त शमा ज स्पिन सफा सुतर शमा नो द खैस द पारा तासु इस्तेमाल वली सी यो मेडिकेटेड क्रीम चाहे ता टिकटॉक ब्यूटी क्रीम वली की खो यो खबर को वाड़े मा यो खबर को वाड़े मा डीर खलक मात हुई सिर्फ जानब मा ग्राना ये जमजरो जमा जाना خلق مادس ہوئی چرف جانب ما گرانا دا خبرم یاد او ساتا چی ستاس شکم نوی فیسواش راغلی دیر بہترین فیسواش راغلی دیر دیر خکولی فیسواش راغلی نو بلکو جناب زموز فیسواش چکم دیر دیر خکولی دیر دا فیسواش چکم دیر دیر کم خلق کلا تروس پوری اخیستی دیر کچا تروس پوری اخیستی نوی نو زتو لو منوار تو ایما چی دا فیسواش زان دا پارا واخلی اور استعمال کی دا فیسواش دیر خکولی فیسواش دیر پدی فیسواش کی دیر زیادی کولیٹیانی دیر نو ذکر درتوائی ما چی

0: ओके जी, नेक्स्ट कलर ऑफ द शो, अस्सलाम वालेकुम।
1: वालेकुम सलाम।
0: तमाशे
1: बराबर है।
0: बिल्कुल बराबर बराबर है मासी। वैसे मैं खुप अगर के लटावल है तो कम से माशाला दासी लसून दे चौली दी के ना दासी लसून दे चौली वासी वाह उमिली दल के नमी उली दो दासी लास दे चौली मैं पता नहीं था जी दस प्रोग्राम शुरू है तरह के थी सबीर वजीर खबर है कैसा इनका
1: कहना
0: असमन असमन उमेश किसी कड़ी थी रेडियो बांधी खार मने के नहीं मने आओ करे मुझे रिकॉर्ड डांस तेरे से तू गुरेशा दुनिया तेरे की उगड़ के ना दिस रगम खो जोड़ शो उसके तो खबर है ना मुनकिरे से मसा दी सबूत प्रोते दायरे के और दुन को तो शमा शिदा भाई शिदा भाई चले कदा दचा तमोर शवा से ना जी नजीर शो जी पिंजे में जमन दिया होजे पमियास के वरता तावे गेरा तावे गनो
1: नालू से चगावले मुला
0: मावत जाया आय आय डेर कपर लास्ट या चवली दी खा
1: मन
0: मधे जवान सड़े जड़ दे जवान दे माशाल्लाह चिल्ला दगस ने जड़ो खुश हो दगस जिंदगी के मैं तो बस होता रहे नजमान भाई मजबूर है मैं गड़ेदा खुंद रहे कवि खानदा खुंद रहे कवि
1: रात की किताब में वेल
0: हाँ
1: जब मुझे जो है तेरा उम्र उम्र से रहता से की मात्र 70 साल ये
0: हाँ
1: समर ये मुताबिक कहते हैं ना ये
0: लगा ची सही खबर है तेरे तो कल मरा यार सही खबर है जो गमने के लिए विदा दे बोली ब्रेश था है
1: गोलाला को 105 वर्ष था इधर
0: असे मख के बखल को दासी को कहना है सड़ो ही बतान खान शीला او زنانو بخپل عمر چاته نشو
1: اے
0: اوس خبره خبره الٹا روانه دا
1: الٹا په بری روانه
0: دو بل طرف دا روانه دو سی نو خدای دې بک خیر واسي لکه پدې سکی صبر وزیر سے بجو سخپل عمر پټ کی نو پدې سکی جو ته خل چګم نه کنه عمر دې خړل لا 15 بچی دي کنه لکه د دینه بعد کې سپی کی او خدا سی لکه خپل ورته وشو زه د خیره سره ورچا په سره نو نوټینشن کریم لګیا خو بل خبر ده کنه چې ګوره نوټینشن کریم به ولګي
1: کریم خو ما نه اډر اسا راکو
0: پیدا کړی دی لکه چې
1: او ما نه مو ته دوګړل دا غاسي د تا خو ته سم خاروتای
0: اها
1: دا را په بندوشي دا تیر تیر دا غینا او دا تستری څه دي
0: اها ها ها
1: دغه پورا زبردست شایدا
0: بس دا استعمال واسا بیر وزیر شکشل ہے شیخ ہاں مکہ بخل کو کہ نہ ٹپا بے کول وی خوب کو چکشل ہے شی
1: اے را دا چکشل ایک لو من لگا دا تین زن غزائی کا تو دا جن
0: زن غزی من دلی دلی کہ نہ پر ان من نہ مٹک مٹک لی دلی تو روان دی وین نہ کہ متی سامان تم شو مشت نہ وین کنا
1: زرا زن غزی کو نہ بندا وی نہ مٹک خود بندا وی
0: نہ بس نو چکم دا کہ کدا در بندی ولی دکنا صبرا
1: ہاں
0: نو بیا وزتا عمر خلق نہ پٹ کے بیا دینہ ورشا بس وہ بھی نو باہر غلطی زو ہم لش بتاو والا وائس پلے کے مکہ تسو ہے
1: نہ وای څو غاډای ما پلا کاوا
0: لږ
1: ول بیا وډه غامې دې د خبرېږي
0: لږ دی وینې زو وای لږ به ورپلې کنه چې خلک وی لګه دا صبر وزیر سیبو اته چې ماته ویلې نزمان به عمر مچته مور شو هغه ولش پلې کسي
1: دا هم ته چې په نظر کې زبیا
0: اره سره شته دا کنه سي اته وی چې ورشوا مې ما چته هغه ما سره شته صبر لږ غنه
2: زمانه چې دا تاسو سره کوڅه ته یا ما دې مخالفت نه ځکای دا مې دا یو لري دا نه مې غوښوي چې زمون دي
0: هاي هاي صبر نو دا وګوره کنه سي دا ټول ثبوت یې سره دا مې یو مې ورېر دا نور مې ټول د خیر سره زمون دي ڈیلیٹ صفاتو کے نا ڈیلیٹ کو نا
1: پلش
0: نہ مانا پلش نہ مانا صرف مٹک مانا نور پلش ملش نہ مانا
1: مٹک تو تقریباً 15 دن 25 دن انتظار کا
0: 15 دن تھی 25 میں آشتے
1: نہ 25 میں
0: آشتے
1: پندرہ سو جو گپ شپ وہ لگائی
0: اچھا تقریباً
1: کو
0: سرا ڈیر من نا صبر وزیر الگ غزل رتوائے غزل رتو نبی ابو عزت تنا واخل
1: غزل ہو جائے یوں
0: ہاں ہاں
1: جائے رام
0: ہاں
1: بچہ کے